0: پروگرامس مز بیک لٹ خر مقدم تہن سمن امام حسین علیہ الصلاۃ والسلام سنز قربانی اسہ ہچناوان عزت تو وقارس من زندگی گزارن حقیقی کامیابی محرم الحرام اسہ یہ سبق دیوان زکس انسانس پز پریت حالس من پذر انصاف اخوت تو انسانیت دامن مضبوط رٹن کربل کس میدانس من یس آواز وچ سو آز تو مظلوم ہند باپت اخ حوصلہ تو اخ امید اللہ تعالیٰ دین اس توفیق اللہ تعالیٰ سن طرف یم احکامات جاری سپدمت کرو تم پہ عمل اس کرو کوشش پن زندگی تو پن اخرت بہتر بنانے باپت اس کرو کوشش کہ اس عبادت کران سو کرو پور خلوص سان پن زندگی بہتر بناو تو کوشش کرو کہ باقین ہند زندگی مز تو کرو آسانی پیدا خوش روزیو خوشحال روزیو آز گو بس یوتا ان شاء اللہ سپدو تہس خدمت مز حاضر اکس نس پروگرامس مز نو موضوع ہیت توتان دی تو اجازت بی تو خدا سوال السلام علیکم
1: سمن محترم تو اس پروگرام بوزان بزو نسواں پیشکش سمینا شاہ یہ آواز ہے آکاش وانی سری نگر کی میڈیم بھی 268.8 میٹر اور ایف ایم 103.5 میگا ہرٹس پر دن کا ایک بجا چاہتا ہے تھوڑی دیر بعد آکاش وانی دلی سے ہندی اور انگریزی خبروں کا بلٹن نشر ہوگا خبروں کا ذرا سا انتظار
2: नमस्कार आकाशवाणी समाचार के साथ मैं कनकलता केंद्रीय सहकारिता मंत्री अमित शाह ने आज नई दिल्ली में भारतीय राष्ट्रीय कृषि सहकारी विपणन संघ निफेड के नीलामी पोर्टल का शुभारंभ किया इस अवसर पर उन्होंने कहा कि निफेड किसानों की सेवा कर रहा है
3: नाफेड ने एक प्रकार से नेफिक्स डॉट इन दृष्टि टीआरपी और नाफेड कल्याण ये चार पहलों की शुरुआत तो वो क्रांतिकारी इसलिए कि नाफेड जो 2014 में बंद होने की कगार पर आ गया था आज नाफेड ये सारी पहल कर 500 करोड़ के मुनाफे के साथ 30,000 करोड़ के टर्नओवर के साथ देश के 74,00,000 किसानों की सेवा कर रहा है
2: इस पोर्टल की शुरुआत नीलामी प्रक्रिया में पारदर्शिता दक्षता और सुगमता बढ़ाने में महत्वपूर्ण कदम है इससे नीलामी

0: Treu golov si harnomot. Ait suit wood khabran hund ye bulletin and khuda hafiz.
1: Commercial Broadcasting Service Srinagar. आवाज जो आपके कारोबार को एक नई उड़ान दे। क्या आप चाहते हैं कि आपकी सोच आपका कारोबार हर दिल में जगह बनाए? तो देर किस बात की, राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर के साथ और अपने बिजनेस को दीजिए एक नई उड़ान, एक नई पहचान।
2: अद क्या बिलार सर, तो आज थान ब्याह मजदे जारी तेज आव वन जो पन्नस मजहबस पर्वी।
3: اہن حظ آ
2: ات کرتو تبیادری اس آو نہ ون کس متعلق بر ون خطر یہ نہ تھی ات گمرہی مز روزو شوت صاف نہ اچھ شوت صاف سوئی خدا بند کر دربار مزن یمس نیت آئے صاف
3: اہن سا نیت گئی صاف آن تو اس مذہبی تعلیم یم رچ
2: ودر آب سی مز
3: اہن
2: تس تنوع صاف تو
3: پاس پہ
2: گو اس نیت رز تو مذہب دار یہ تعلیم پن نیت بنو درست پن اخلاق بنو درست پن کردار بنو درست تو پنس مذہبس پہ روزو قائم تو دائم خدا وند کریمس روزو ہر وز نادم تو زار پار کر بوزو گیتا جی پاٹ تو تمہیں پہ بوزو لیلا تہ
3: اہن سا